अगेन महा उम्मीद भाई सारा चाहता वेलकम न कभी यो कॉल बातों में मैसेज वगैरह भाई तो मैसेज मैं अबल रिज दे तकड़ा हुआ कशमेल देवी मोनादा और दल्ला काश हो यली यली वो अच्छा खा कुम मैसेजों माना खैर शवे ओम देखा चलो वेलकम दरते को खुश आमदीद दरते हो पखपल शो के और पखपल जिनार कॉस्मेटिक्स पतागा स्पॉन्सर शो के दरता वेलकम खुश आमदीद ये डे टाइम बाद मैं मैसेज रीड का ओके तो जी रीड का मखा तासो बेगम अशाय سلام ریحان سر سرنگی شو ډیر زبردست سلام ٹو مائی بیسٹ انگول فیض حیا ماہم خٹک تھینک یو اچھا خا جی اچھا وعلیکم السلام جی تھینک یو سو ویری مچ دوی تخپل گفٹ چکم دغه ملو شو دی او دوی خپل شکریا چکم دغه ادا کړی د خاصی شو تھینک یو سو ویری مچ

0: आखिरी हाँ चको टीटो टीटो टीट चक चको दैना साथे या तोल बिल्कुल खेरे तोल मिश कबीर की दो चक चक काय सब चक चक काय वायदा बरसरा
1: व्याच
0: न पर्शी हाँ جہان من دیکھی شکریہ دیکھی پروگرام تا آر تھاک میں نے دینے لوا چکی نور چاہتا سلام دعا کی جہان من بالکل صبر خان سرا جہان من

0: بالکل چې خبره کې درته راغلی بالکل ویر کا چې خبره کړای خوشي ای
1: کړای
0: اچھا ویر کا ویر کا
1: علیمه
0: صاحب ده اچھا علیمه صاحب ده علیمه صاحب خو میر نه یو گیم خو غاټه کنا بالکل
1: راځي نه ګټه هو خیر
0: اچھا تو څه درسي
1: اندازه
0: لري اچھا وځ درنه میر صاحب زر کې خبره کې ویر کا غي سر خبره کې وعلیکم السلام وعلیکم السلام خو راکې مې سو خبر کې مروان نوم نہ دے در کرائے چیک چیری دے کال کو دانوم زون سارا نوٹ کا دانوم شوا اچھا ولدا پتو نا سر دو نور مشر دینے لوا کہنا چکن پاکی بنے تو چکن کہنا چار لیا رکھی بے چار لیا نظر تھا کیا ہاں ڈارے جا ڈاکٹر سکھی میں کہنا کہ میں دس خواہیں دیوی سکھی میں واڑی ہوئی تھی یہ مشین دا بھی کہنا نو اس طرح خور خود سکھی نے کہنا آگا چار لیار ورتا کہ یو شاہ بل شاہ ورتا کہ سشا ورتا روی سشا ورتا روی کہنا زکے چور خو بیا دیتا کپڑے گنڈے اے
1: بھائی سچ سے بد کروڑا سا کہنا چار کوش نہ کو وہ کچھ چار کی دم وائی سکھا
0: اوئے بس انشاءاللہ میڈو ورتا وی چھ دا ما کہ زکے چ یو تر کیا ہو منس دا کڑے دو خو ورتا کہ چ مول سکھی نے بیا کی سے منا ہا چ مشورن قدر کا
1: اے سب دس سے چ مشورن قدر کا خود نہ مان
0: اچھا بس انشاءاللہ ضرور دے منے سایدو اچھا سمرا ٹائم نہ تے پروگرام نہ ورے اچھا بھائی میں چھٹی دل اچھا او شو گون میں نے کہنا بس بے خام ہوا کہنا اچھا اچھا پروگرام میں شیر سے بس اس خواہش فلا بس دا مر واچ کیم نے چھوٹا مر رکھ رکھ کیم چکم نہیں کہنا دگی مینا زدا اول سار نہ من چ مود کیم ال مشوم کیم پروگرام شیر کڑے ایک ٹائم نہ بالکل دے مسر پارٹیسپیٹ کلے او یوا بلا چ کیم خورا کی وا اگا وس میسج نے کی ا پہلا پہلا میسج کیم نہیں کہنا اگا مفیال ودر چ کیم خورا کیم ایک کڑا مو چ داوز زون سار نوٹ کاو چ پروگرام ش مت پہلا میسج چ کڑا او پہلا کال چ کڑا مو چ داوز زون سار نوٹ کاو کچرتہ کہ میں ریکارڈنگ میں دیکھ انشاءاللہ پاک شو زخ کسا چ پہلا پہلا میسج چا کڑا ہوں دو بھی انشاءاللہ از دے پروگرام چ کیم نے کنا آغا ز یو گیم ہور تر چ مو پروگرام سے پہلا پہلا میسج چا کڑا ہوں دو انشاءاللہ ز یو گیم در تر رو اچھا گل مروات مروات تو پروگرام نہ ڈر کھان رکھے اچھا مروات مو پروگرام نہ ڈر کھان رکھے خوب پر سپکاوے ہوئے نا چار لیار چار لیار کی پروگرام پروگرام وعلیکم السلام بالکل طارق بھائی اسپیشل السلام علیکم ڈیر تمام شکریہ بالکل امیر سرا دے مروا خوراکی مارو سرا دے لانڈی جلندر سر سر برا خوراکی وا ڈیر تمام پروگرام سے بالکل امیر سرا پارٹیسپیٹ کو یو جہان من کی یو نڑے من کی اچھا نمور بار کی بالکل آگا یو کی مو نظم ہو بالکل آگا زکس کا جرت ملاو شو مور حوالے سرا آگے مور سے فاتح نوی ہاں بالکل ضرور کس کچرتا دس گور کرتا ملاؤ شو کہنا اچھا اچھا اچھا ڈھیرا بالکل کیسے کر سو ملا بالکل ضرور ادھر لگا ہوں خو یو کلر سے بخلے اگر سو کہ جیسے دن تھا ملاؤ السلام علیکم Wa alaikum salam.
1: Kaise
0: ho? ye to mera sanamiri apagol rogal ye hai.
1: बिल्कुल भाई, तो
0: यार पागल है, बिखी बेवफा है, बिखी मेरे ये दावा नहीं करता है, दिल तक मेरी बचाए है, डेढ़ थे मोस्ट जो मुकाल नहीं वर्ता कल करता है।
1: वो तो है, लेकिन तूने हमारे पछताना नहीं
0: कर। अच्छा मो वेले ना पछताना कलल करता है, मो चिकिम ने क्या ना पछताना कलल करता है, चे सर मेरी दाम उपख्याल चे चेर है वर्क है बिखी पाता नहीं है दास सुख है चिमिड़ू पैगाम रसावल करता है।
1: अच्छा, लेकिन हमारे अड़ोसी पड़ोसी में ऐसा कोई नहीं है कि हमको पैगाम पहुंचा सकते हैं।
0: बिल्कुल, वो बस रेडियो पर क्या पैगाम और सवाल करता है, क्या मोनो प्रोग्राम से कल नहीं मिला कवल करता है, नूरे प्रोग्राम से वो खोरी कल करता है, पागे पवा जमी से पैगाम और सवाल करता है।
1: अच्छा, ये
0: यल करता है। अच्छा, ये यल करता है। अच्छा, सब यल करता है।
1: तुम्हारा तबियत कैसा है?
0: माशाल्लाह, मो तबियत हो बिल्कुल जबरदस्त है, बस रोगला है, वो शुक्रल करता है और मिनावल सारा मिलाव कावल करता है, जड़ व्याल करता है, बस गोशे ख्वाडल करता है, खरीता ता करता है और पहला भी ख्वाडल करता है, ब्यावर से मुझे पर स्पेशली ये शावल करता है।
1: अच्छा अच्छा,
0: वो तो सरंगे ख्वाडल करता है, डेरा ख्वाडल करता है, लिश्के ख्वाडल करता है,
1: बहुत
0: तेरा खड़ल कर देने लावा दादे करता है, दोनों मिलियो बचाए है, चेरे ये दावल करता है ना पदर वे है।
1: वो तो है, दगे मंदे तो मैं ग्राम हूँ।
0: अच्छा, तू ग्राम हो?
1: मैं तो ग्राम हूँ। कुर्बानी बहुत बड़ा था लेकिन मैं बीमार।
0: अच्छा, लेकिन कुर्बानी बहुत बड़ा था लेकिन आप अगोल वाल जो जड़ है वो वाड़ी क्या है?
1: ना अजड़ा बड़ी का नहीं है।
0: हाँ।
1: हमारे पुश्तों में ओबा है, इसकी वजह से मैं बहुत बीमार हूँ।
0: अच्छा, तू बीमार है, अमीर चिकिमने का ना पछताना कल करता है, प्रोग्राम से सुविधा से सालों मक्स तलाशल करता है, मक्स जहन तारोस्थल करता है, नखा मखा में पछताना कल करता है, चिमिडुआ आप अगवल है, वर्क है, पाता नहीं कल करता है।
1: बस ये तुम्हारे सब लोगों को शुक्रिया अदा कवल करता है।
0: हाँ।
1: लोगों ने हमारा पछताना कर दिया है।
0: हाँ, मीर को डेरा पछताना कवल करता है, जके खामखा दे मीर युवा मीर ऐसे दे प्रोग्राम द रेडियो युवा न्यू वेल करता है, दर रखवाड़ा खबर है, कतुता न्यू वेल करता है, दास बादा नहीं है
1: ना, अन्यो तो बहुत जरा है।
0: अच्छा, न्यू तो बहुत जरा है,
1: मैं इतना जरा नहीं।
0: अच्छा, तू सर मेरी रेडियो मन आंटी वेल करता है, ठीक है?
1: माना रेडियो अमन आदे।
0: अच्छा, रेडियो अमन आदे वेल करता है, बस मिर्स रहा ख्वान दे है, सुख सलोम दर तला जल करता है, नवरता है रेडियो अमन की माँ आदे है, दगता स्पेशल सलोम करता है, चिदो व्याल है, चिन्यो आदे व्याल है, नुआर सा व्याल है,
1: है।
0: बस आधे बारिश यो स्पेशल नजम अरमिंदावल करता है, आगे आधे टोल सुमर आधे कड़े है, आगे तो अपले कावल करता है,
1: आगे तो अपने कवल करता है। एमिस जी, खबर है पुष्पा ना देना को
0: जी? बिल्कुल, क्या
1: मोबाइल मंदे और लगा ना नो लगा मुहर्रम के मुझे लगा शरबत अक्सर जैसे देखे पुनियात मंदिर विशाला
0: जी जी
1: दा मुझे देखे पुनियात यीशु का
0: जी जी जी
1: नो उस वाले मोन से बोनिया जी दा का शाय गुना दा कना दी बरे के तसे आ
0: जरा दस दिन कना दया वाले सारा चिकुम निकना मुफ्ती साहब ना मैंने प्रश्न ना उकला चे सने में देख और शबल चे बिल्कुल सदा के कर लाये शे कना देने लावा अक्सर चिकुम खाल की कब्रिस्तान तलो ट्रिप कब्रिस्तान मने सशाय लुवान दे यो शाय बल शे कना लिया दिन अलावा चिकिम ने यो खास उरे जोरता मुकरर कवल चिकिम दी का ना सदा के मिशाक क्लाई से दिन अलावा सुख जियारत ते तदरी मी का ना दहा से उरे जबने जे चिकिम ने का ना ततलाई से हमेशा तरह वाद क्लाई से दाव गुने वरता क्लाई से उदा से उरे जे चिकिम ने खास कवल लका मिर्स से मक्ष हो चिकिम का ना चाओ सन मेरी ये बो पोतो या वाले चाओ दिन अलावा रंगीन अवर कवल चुने वा चावले चाओ दस के सन मेरे बच्चे करो सल बच्चे को पक्षर दलाओ बिल्कुल खोवी आना बाद दस मखसूस हमेशा तो जुड़ा वाला शे कब्रिस्तान से किम नहीं कहना दस डांग सी सर मोर्चिन मोहम्मदी सब तरशो कर ला نو هغه بالکل دو ویل کنه چیرې داسې چې کوم قبرستان چې کوم جوړوای هغه هر همیشه جوړوای شي او دین علاوه چې کوم دې مرڅو پر د بالکل په 4000 دو چې داسې یو مخصوص غنه کې ور لکه نه محرم شي چې کوم کنه سوق چې کوم